0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
1: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
0: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
6: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट।

0: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिरिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बेगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुले बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोज।
3: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यानेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षण का लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शेयर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण

0: नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
1: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0949 41 943 4 21 549 4 21 543
2: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। भोटेकोशी बाढ़ी प्रभावितलाई आवास खर्च दिइने, बाल बालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
5: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
4: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल, चीनसँगको व्यापार कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
5: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढ़ी विस्थापित, युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
4: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लीग सिजन 2 को उपाधि पोखरालाई।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरको सबैभन्दा शुरूमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढ़ी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
5: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवार प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढ़ी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
7: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढ़ी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
5: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्यांकन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्यांकन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढ़ी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ।
4: यसैबीच सदरमुकाम धुन्चेबाट स्याप्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित
8: सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोड़िँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ।

0: भदौ 10 गतेको भुटेको सेवारीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
0: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबु आमाका 102 बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 र बालक 53 गरेर कुल 102 राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
2: पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णभीरमा बनाइएको नयाँ ट्रयाक सड़कको नयाँ ट्रयाकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्रयाकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्री नै मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्रयाक खोल्न शुरू गरेको र यो ट्रयाक असोज 1 गतेदेखि पूर्ण रूपमा संचालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
3: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू ती बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
0: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
4: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशन संघका सक्रिय सदस्य ज्यूहरू सबै यो चाहिँ नि यो पन्ध्रौं महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
0: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय कांग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्यो भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता,
5: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथित्व बन्ला।
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि आलचाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भुटेको श्री बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तस नस बनाएको छ। त्यस्तै बाढ़ी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्रयाकको परीक्षण र सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्र 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसीको 18 किलोमिटर सीमापार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केवी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्र पृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोशी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ़छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढ़ेको उदाहरण छ। पदौ 10 भटेकोशीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढ़ेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालू आर्थिक वर्षमा पनि लगानी बढ़न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाप्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो, चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा डाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाण्डु रोपवेको पुनर्जीवन शीर्षकमा भोजप्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुंगेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेएनजी आन्दोलनमा अरबौं रूपियाँको क्षति बेहोरेपछि अन्तत सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ़ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढ़ीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजल इन्धनका रिफाइनरीमाथि आक्रमण बढ़ेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा ईरान समर्थित हुती लड़ाकू र साउदी समर्थित सरकार बीचको लड़ाई बढ़ेपछि यस साता 2,000 भन्दा बढ़ी मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड़ र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढ़ेको छ। ईरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ़दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढ़ेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेडमाण्डुले फ्लड रिलीफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेडमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रशीला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इण्डोर सुपर लीग सिजन 2 उपाधि उचालेको छ।
2: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरु वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपी टिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: साझा खबरमा अब भोटेकुसी बाढ़ी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा भोटेकुसी बाढ़ीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौं
5: एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि
2: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ
5: एकदमै पर्छ उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुल्ला भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि
2: भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडमा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
5: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबामा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि
2: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
5: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन् तर काका काकीले के भनेको छैन तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
2: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रश्न भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिदा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
5: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ
2: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
5: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले उसले त देखाएको थिएन नि त्यो नानीले त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बन्ला
2: चिकित्सा मनोवैद्य डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
16: भोटेकुसी बाढ़ी प्रभावितलाई आवास खर्च दिने बालबालिकामा मानसिक विचलनको जोखिम असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने
2: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण देउबा नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय
16: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा आलताल चीनसँगको व्यापारमा कोरोला नाकाको भर केराले मूल्य पाउँदा दाङका किसान उत्साहित
2: यमनमा युद्ध बढ्दा एक सातामै 2000 भन्दा बढ़ी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी साउदीमा सुरक्षा चुनौती
16: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने इन्डोर सुपर लीग सिजन 2 को उपाधि पोखरालाई
0: साझा खबर कन्तेमा कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन् तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, गरीबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: సామాజిక రూపాంతరం.
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज.
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ. यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन.
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ.
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ. युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्.
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725. नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 काभ्रे बगर दोलखा.

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिनयुक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दै रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास कृति संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन,
0: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
0: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
1: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421 20।

0: 2010-सम्म 19,218 मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ। हाल कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सड़क अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा ग्यास रिफिल गराएर काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति भइरहेको छ। भदौ 18-देखि 27 गतेसम्म त्रिभुवन राजपथ र दुई लोकमार्ग हुँदै करिब 3,89,529 ग्यास सिलिण्डर काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वितरण गरिएको छ।
1: यस अवधिमा दैनिक औसत 40,000 सिलिण्डर उपभोक्तासम्म पुर्याइएको छ र वैकल्पिक मार्गबाट आपूर्ति निरन्तर भइरहेको छ। यसैबीच भदौ 10 गतेको बाढ़ीपछि प्रत्यक्ष प्रभावित रसुवा

0: नगरकोट र धादिङ जिल्लाका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरणमा समन्वय गरिएको निगमले जनाएको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ। आजका दिन व्रतालुले शिव र पार्वतीको विशेष पूजा आराधना गर्नाले परिवारमा सुख शान्ति र कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव पार्वतीको पूजा गरी मनोकामना पूरा हुने विश्वासका साथ व्रतालुहरूले बिहानैदेखि पशुपतिनाथ लगायत मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ। तीजका अवसरमा आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएका छन्। रसुवा बाढ़ीमा परेका दुलखाको सैलुङ गाउँपालिकाका 5 जनाको अवस्था अझै अज्ञात रहेको छ। भदौ 10 भुटेको सिबाड़ीमा परेका सैलुङ घर भएका एक सैनिक कर्मचारी सहित 5 जनाको अवस्था अझै अज्ञात रहेको हो। गाउँपालिकाका अनुसार सैलुङ 3 कृष्ण श्रेष्ठ, सैलुङ 5 रोहित कार्की, सैलुङ 7 गोपाल थामी तथा सैलुङ 8 गंगा बहादुर कार्की र प्रतीक्षा भुजेल काफ्ले अझै सम्पर्कविहीन छन्। बेपत्ता मध्ये प्रतीक्षा नेपाली सेनामा कार्यरत थिइन् भने गोपाल हाइड्रो का पावरमा कार्यरत थिए। कृष्ण र रोहित सवारी चालक हुन् भने गंगा बहादुर सहचालक रहेको गाउँपालिकाले जनाएको छ। उनीहरू 5 जनाको अवस्था अझै अज्ञात भएपछि गाउँपालिकाले खोज तथा उद्धारमा सहयोग स्वरूप 50,000 राहत दिने निर्णय गरेको हो। गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले 5 जनाको परिवारलाई प्रति परिवार 50,000 दरले राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठले जानकारी दिए। बेपत्ताहरूको परिवारलाई नाता प्रमाणितको आधारमा सम्बन्धित वडा कार्यालयको सिफारिशका आधारमा राहत उपलब्ध गराइनेछ। गाउँपालिकाले पालिकाका कर्मचारी र जनप्रतिनिधिबाट न्यूनतम 2 अधिकतम 7 दिनसम्मको तलबकट्टा गरी प्रधानमन्त्री राहत कोषमा जमा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले जानकारी दिए। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: वा तपाईहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
3: 150 मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104.1 र 104.44।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-39-57-22।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले भुटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई मासिक 15,000 रकम दिने भएको छ। दश बदरमा आएको विनाशकारी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारी सहायता रकम उपलब्ध गराउने भएको हो। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले भुटेकोशी बाढ़ी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी गराएका छन्। उनका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त रकम उपलब्ध गराउने सरकारको निर्णय छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको छ। भुटेकोशी बाढ़ीमा फेला परेका शव र परिवारले दिएको डीएनए नमूना म्याचिङका लागि एक महिना लाग्ने भएको छ। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डीएनएको प्रोफाइलिङ भइरहेको बताएको छ। प्रोफाइलिङ सकिएपछि परिवारबाट संकलित डीएनए नमूनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ। प्रोफाइल तयार भएपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमूनासँग मिलाएर शवको पहिचान गरिनेछ। डीएनए परीक्षणको कामलाई तीव्र बनाउन चीन, भारत र दक्षिण कोरियाबाट विशेषज्ञ टोली समेत नेपाल आएका छन्। विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा नमूना परीक्षण र प्रोफाइलिङको काम अघि बढ़िरहेको नेपाल प्रहरीले जनाएको छ। हालसम्म 1,230 शव जमीन मुनि व्यवस्थापन गरिएका छन्। ती शवबाट 1,286 डीएनए नमूना संकलन गरिएको छ। त्यस्तै बेपत्ता व्यक्तिका परिवारबाट 1,846 डीएनए नमूना संकलन गरिएको छ। नेपाली कंग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा ल्याउने भएको छ। देउवा पक्षले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरिसकेको अवस्थामा संस्थापन पक्षले नेताहरूलाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको हो। आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको छ। कंग्रेसले 16 19 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते ओडा तहको अधिवेशनको मिति तोकिएको छ। कंग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णय गरेको छ। यसैबीच नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले पार्टीको 15 महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ। देउवा समूहले तोकेको 21-23 मंगिरको 15 महाधिवेशन गराउनका लागि निर्वाचन समितिको संयोजकमा एकराज पोखरेललाई तोकिएको हो। उनी 14 महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए। रसुवा बाढ़ीको अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट वैज्ञानिक अध्ययन हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको हो। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरू सहितको समिति गठन गर्दैछ। रसुवा विनाशकारी बाढ़ीलाई केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिम नदी जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदको रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको हो। पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारू भएको छ। धादिङको कृष्णभीरमा अवरूद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने बताइएको छ। यद्यपि तत्कालका लागि रोकिएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवतजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिए। बिहिबारबाट भने दुईतर्फी रूपमा सड़क सञ्चालनमा ल्याइने उनको भनाई छ। भदौ 10 गते आएको त्रिशुली बाढ़ीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरूद्ध छ। दुलखाको गौरीशंकर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुंगा खसेर एक वृद्धको मृत्यु भएको छ। हिजो बिहान गौरीशंकर गाउँपालिका छ चंकुमा सड़कमा गुडिरहेको बोलेरोमा ढुंगा खस्दा स्थानीय 68 वर्षे मानबहादुर तमाङको मृत्यु भएको हो। गुडिरहेको बोलेरोमा अचानक ढुंगा खस्दा तमाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका तमाङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो। चंखुबाट संगठीतर्फ आउँदै गरेको बागमती प्रदेश 08001-0882 नम्बरको बोलेरो गाडीमा दिनसेदिम पहिरो क्षेत्रबाट माथिबाट ढुंगा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ। तमाङको शव पोस्टमार्टमका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। आज नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज। यो दिन महिलाहरू पानी समेत नखाई निराहार व्रत बस्ने गर्दछन्। तर व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई भने विशेष ख्याल गर्नुपर्दछ। प्रस्तुत छ एक रिपोर्ट।
5: तीजमा नारीहरू पानी समेत नपी निकै कठोर व्रत बस्ने गर्दछन्। हुन त सबै उमेरका महिलाहरू व्रत बस्न उत्साहित हुन्छन् र व्रत बसेको देखिन्छ। विशेष गरी विवाहित महिलाहरू त झन दिनभर पानी समेत नपी व्रत बस्ने गर्दछन्। चिकित्सा विज्ञानमा तन्दुरुस्त मानिसलाई सातामा एक दिन व्रत बस्नु राम्रो मानिन्छ। सातामा एक दिन व्रत बस्दा मोटो व्यक्तिलाई पेट घटाउन मदत पुग्नुका साथै बुढोपन गराउने अक्सिडेट स्ट्रेसलाई पनि कम गराइदिन्छ। ब्लड प्रेसर सन्तुलित बनाएर कोलेस्ट्रोल कम गरी मुटु जोगाउन पनि व्रत फलदायी हुन्छ। दिमाग स्वस्थ राख्न पनि सातामा एक दिन व्रत बस्नु राम्रो हो। तर व्रतको नाममा स्वास्थ्य नै बिग्रिने अवस्था भने निम्ति नदिनु हुँदैन। व्रत बस्नु हरेक व्यक्तिको इच्छाको कुरा भए पनि तीज र अन्य केही दिन मात्रै अनियमित रूपमा व्रत बस्दा भने स्वास्थ्यमा समस्या पनि देखिन सक्छ। कुनै रोगको औषधि सेवन गरिरहेका व्यक्ति पनि व्रत बस्नु राम्रो होइन। व्रत बस्दै गर्दा कमजोरी भयो भने व्रतका केही नियम तोड्न तयार हुनै पर्छ। जटिल अवस्थामा व्रत नै तोड्न तयार हुनु पर्छ। निराहार पानी पनि नपी व्रत बस्दा अधिकांश महिलामा कमजोरीपना निम्तिन्छ। केही नखाँदा त्यसै पनि शरीरमा ग्लुकोजका मात्रा कम हुँदै जान्छ। अझ नाचगानले थप शक्ति खर्च हुन्छ। शरीरमा शक्ति कम हुँदा रक्तचापमा कमी भई चक्कर लाग्ने, टाउको दुख्ने र बेहोस हुन सक्ने हुन्छ। यो अवस्थालाई लम्बिन दिनु हुँदैन। शारीरिक अवस्था सहज भए तुरन्त शक्ति प्रदान गर्ने हल्का चीज खानु पर्छ। दिनभरको व्रत सकेपछि पनि तीजको दिन बेलुका अन्न नखाने धार्मिक मान्यता छ। व्रतको दिन बेलुका फलफूल र झोलयुक्त पदार्थ भने खाना धार्मिक छुटो छ। दिनभरको भोक पछि थकित शरीर समन्वय हुने गरी खान जानिएन भने तत्काल जटिल समस्या पनि निम्तिन सक्छ। दिनभरको भोको पेटीले तत्काल कडा खाना पचाउन सक्दैन। यस्तो बेलामा केरा, खरबुजा, आँप, काँक्रा लगायत फलफूल सेवन गर्ने सबैभन्दा राम्रो हुन्छ। ठोस खाना मात्रै होइन, पानी पनि एकासी धेरै पिउनु हुँदैन। पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ। लामो समय खाली पेट बसेपछि शरीरमा ऊर्जा ल्याउन भन्दै व्रत पछि गुलियो चिया खाने बानी हुन्छ। तर खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक होइन, यसले पेटमा असर गर्छ। इच्छा अनुसार व्रतको दिन बेलुका अन्न खाने पनि धेरै हुन्छन्, तर यो अवस्थामा पनि विशेष ख्याल गर्नु पर्छ। यस्तो बेलामा मसलेदार खाना खानु राम्रो हुँदैन। रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ। यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ। खानासँग सलादको मात्रा धेरै खानु पर्छ। देखा सिकी र लैलैमा नलागी आफ्नो स्वास्थ्यलाई ख्याल गरेर व्रत बस्दा राम्रो हुन्छ। सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा हाम्रो तर्फबाट पनि तीजको शुभकामना। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: स्रोत नखुलेको 13.5 लाख भन्दा बढ़ी रकम सहित काभ्रेपलाञ्चोकका एक युवक काठमाण्डुमा पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक सौरी देउराली गाउँपालिका 3 घर भई हाल काठमाण्डु ठमेल बस्ने अन्दाजी 20 वर्षे युवराज खतानीलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको 13,75,000 फेला परेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त दरबार मार्गबाट खटिएको टोलले काठमाण्डु महानगरपालिका 26 ठमेल सञ्चय कोष स्थित सड़क खण्डमा चेक जाँचको क्रममा केशर महलबाट भीआईपी सुकतर्फ जाँदै गरेको 2/97P/2644 नम्बरको स्कूटरलाई चेक जाँच गर्दा सो रकम फेला पारेको हो। पक्राउ परेका खतानी विरूद्ध हुण्डी कारोबार सम्बन्धी कसुरमा काठमाण्डु जिल्ला अदालतबाट 5 दिन म्यादली अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। एमनमा सशस्त्र समूह 20 को द्वन्द सर्किँदा 2 महिनाकै अवधिमा 76,000 भन्दा बढ़ी विस्थापित भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार जुलाईमा इरान समर्थित समूह हुतीले साउदी अरबको नौ सैनिक विरूद्ध घनाकाबन्दी घोषणा गरे यता मात्रै करिब 76,000 मानिस विस्थापित भइसकेका हुन्। संघर्ष चर्किँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ भने मानिसहरू विस्थापित हुने क्रम तीव्र रूपमा बढ़ेको छ। पछिल्लो एक सातामा मात्रै विस्थापित मानिसको संख्या करिब 4 गुणाले बढ़ेको राष्ट्रसंघले जनाएको छ। सरकार समर्थित सेना र इरान समर्थित हुथी विद्रोही बीच तीव्र बन्दै गएको भिडन्तका कारण ठूलो संख्यामा मानिस घर छाड्न बाध्य भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जारी गरेको रिपोर्टमा पनि यमनमा तीव्र रूपमा मानिसहरू विस्थापित भइरहेकोमा चिन्ता व्यक्त गरिएको छ। एमनमा सशस्त्र समूह 20 को द्वन्द चर्किँदा 2 महिनाकै अवधिमा 76,000 भन्दा बढ़ी विस्थापित भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइप पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। कार्यक्रम हुने मिति समय र स्थान 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोडे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
8: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
7: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083/84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा
4: संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
5: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
4: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
5: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ
4: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक औद्देश्य सहकारी संस्था लिमिटेड परिवार कालिन्चुक 7 भदौरे दोलखा

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ।
0: एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: 朝来公爷把你拿去给俺看哦，我站苗路，我站着苗路，没完的垃圾我站着顶着过新完了过来牛的了俺看，俺我先过你好，我那啥我那都干，我再给两两了再问你呢。
1: 耶，他为了给本地台钱的开开机，他为了把你个香槟的香槟的北京市 rental and catering service 这里给他们摆了去。
0: 哎，我抓一个，我一手，我一手，我手里在上打。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट साइल कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: बृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाइक पर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार ग्याङ स्वास्थ्य चौकी मेलुङ 3 ग्याङ भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली भदौ 26 गते शुक्रबार भूसफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगुतिन बुलुङ भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु असोज 1 गते घट्टेखोला सामुदायिक भवन कालिम्चो 5 फ्लापिलाङ असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी शल्यक्रिया सम्बन्धी थप जानकारी शिविरबाट सुनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र सम्पर्क नम्बर 9851173667 र 9863131810।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: दुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हार्ड चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 049-412-020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
8: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
9: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
8: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
10: होइन भाण्डहरू के कुराकानी गर्न लागेको हो?
9: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
8: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
9: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
8: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
9: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
10: पाण्डोहरू गइहालौ न, सकिगो नि।
11: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
12: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
13: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
14: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6, भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7, भदौ 18 गते जिरी नगरन। ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।

का वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट सिभिल सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजुला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98167930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस होम सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481042 र 98440168014।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। को संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: व्यवस्थापकको सेवा सुविधा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
0: वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
2: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटमेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
2: असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
2: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
2: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अद्यावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप
2: थप जानकारीका लागि संस्थाको तफसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
2: नाम्दु सेवा केन्द्र नाम्दु 98513221136
1: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513221138
2: जुगु सेवा केन्द्र जुगु 98513221141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
2: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
1: देशबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित। लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित। लेखा परिषदको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित। आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित। आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित। आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गति बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल शेयर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी ठिरा काउडी पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिलीका शेयर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेरी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनश्च साधन सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। मागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी 2 लाखा

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
3: साधारण सभा हुने मिति समय र स्थान। मिति 2083 साल असोज 17 गति। स्थान कालीनाथ माध्यमिक विद्यालय सिंगटी, कालीनाथ माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालू र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको सादक्षबाट आर्थिक वर्ष 2082-83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा।
0: आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
3: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
2: संस्थाका शेष सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेष सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेष सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमती, जपी, भीरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020। केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसाब पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडा देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडा देवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फुक्सुमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चो गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्बा सोइसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआर थामी चागु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुले बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यानेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.co.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शिर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शिर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0949397 4219443 4215349 4213।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी बेगुचार सिंगेटी लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22। स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्राक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 9841017019 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन।
4: त्यसैले समयमै सम्पर्क गर्नुहोला।
5: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएको पर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति, समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार, घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगु 3 बुलुङ, भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु, असोज 1 गते खटेखोला सामुदायिक भवन कालिम्चोक 5 फ्लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी 32/1 गैरीमुदी। शल्यक्रिया सम्बन्धी थप जानकारी। शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र, सम्पर्क नम्बर 9851 17 63 67 र 9863 31 28 10।
6: हाम्रो रेडियो 103.4 MHz। यो हो हाम्रो रेडियो 103.4 MHz।
7: आफे होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
8: कठै बरिलैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
7: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सकेको नि
8: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
9: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 रुपियाँमा। यहाँ फेज, डी फेज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 दिन 200 रुपियाँमा। यहाँ फेज, डी फेज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोफ फाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
1: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
0: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
1: वार्षिक साधन सभा हुने इकाइ नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
1: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
2: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

गुर्जी को सोरो गुर्जी परियो हान्दिन्छु अब गुर्जी डान्स गानक गानक बजाइसके त आउँछ कि आउँदैन यस्तो चाहना ओ नेपाली नारी यस्तो थिए पछि स्वर्ग कि अप्सरा पनि फेल नाचेर तर कि थर्काइदेऊ देखाइदेऊ खाएको तोरीको तेल।

बाजेको पालाको मादल झिकेर बजाइदेऊ अब आफ्नै तरिका, तान्किन तान्किन चिन्तामा पारी बोलाइदेऊ पुरै गाउँभरिका। मायाको छिन्छिन चुडेर पल्छु चिटिक्कै भाँचिने चारीमा, म पनि चिकमा ह्यान्डसम्म केटा खत्राइदिएका छु दारीमा।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099 9841017099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोट भटेर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त अवश्य।
4: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ।
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
1: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
6: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि 32 वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटमेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गे गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु ओडा कार्यालयमा 32 वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइ छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: Yeah. थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0994110130
0: नाम्दो सेवा केन्द्र नाम्दो 1951322136
1: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 1951322136
0: जुगु सेवा केन्द्र जुगु 1951322141
1: चरीकोट सेवा केन्द्र चरीकोट 1951322134
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 1951322147
1: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित। लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित। लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित। आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गति बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी टिरा काउडे पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। माखा मागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव कालीनाग वत्त तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा
2: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
2: साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एकजना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
2: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी बिकुचार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 97-67-39-22।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बन्चोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गतेभित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बौद्धिश सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना।
3: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
0: शिविरमा उपलब्ध सेवाहरू
3: योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण
0: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण
3: स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण संचालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6
0: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7
3: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4
0: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5
3: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3
0: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8
3: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9
0: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2
3: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1
0: स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे
3: नोट सिभिल सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ
0: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा

0: स्वदेशतथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
3: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन,
2: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
3: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
3: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
2: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
3: व्यवस्थापकको सेवा सुविधा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान
3: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
2: भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी, ओडा नम्बर 5 को निमकोट का सदस्यहरूका लागि
3: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि,
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र,
3: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र,
2: असोज 1 गते मार्बु ओडा कार्यालयमा 32 वडा नम्बर 7 क्षेत्रका लागि,
3: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा, कालिङ चोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र,
2: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि,
3: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 32 ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा 32 ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
2: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
3: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अद्यावधिक भएको हुनुपर्ने।
3: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
3: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
3: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइन्छ।
3: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: मुख्य कार्यालय मैना पोखरी 0494411030
2: नामदु सेवा केन्द्र नामदु 1951322136
3: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851321137
2: जुगु सेवा केन्द्र जुगु 9851322141
3: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
2: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
3: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कालीनागु बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनि बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्तावहरू
1: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
0: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ढिरा काउली पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाँका नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, स्तोप बेर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: लिलु दिदी र शर्पा दिदीको तिजको गीतमा उषा दिदीहरू कस्तो राम्रो नाचिरहेको छ, हामी पनि जाम नाच्न।
6: ए हो र शिक्षा, जाम न त जाम।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोट भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त?
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त बैतेश रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
5: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, साइल, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
6: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383, 9842422883 र कृष्ण श्रेष्ठ 9864002041।
7: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
10: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
9: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
10: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
9: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
10: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
5: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858033।
11: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी दोलोखा।

0: आवाज तिनीहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 98140017019।

0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
2: प्रस्तुत स्थितिमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
1: आवश्यक कागजातहरू: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027, 98440000628, 98614992909 र 98617930 सम्पर्क गर्नुहुन अनुरोध छ।
2: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाइक पर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति, समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार, घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगु 3 बुलुङ, भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु, असोज 1 गते घट्टेखोला सामुदायिक भवन कालिम्चोक 5 फ्लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी। शल्यक्रिया सम्बन्धी थप जानकारी। शिविरबाट सुरुट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असो 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र, सम्पर्क नम्बर 9851 17 63 67 र 9853 31 28 10।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेड को 27 साधन सभा संबंधी सूचना।
1: इस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिम को मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरणीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार शाखोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
1: 24 घण्टा आकस्मिक सेवा
0: बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
1: 24 घण्टा फार्मेसी सेवा
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
1: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
0: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
1: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
0: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0 49 4 12 0 20
1: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा
3: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिनयुक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिवस अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले अघिबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: निधिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: निरीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिनेपानी संस्कृत माधि कालिन्चोक 4 हिनेपानी निको भूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निको भूमि
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्गा स्वेसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्यालय बिगवार थामी चागु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङटिन बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्ट उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी फर्स्ट उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नाम उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 जुले बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुडे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँपुर बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्य विधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
4: मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

सिकु हाम्रो समाचारमा मनिताको नमस्कार। प्रधानमन्त्री बालेन शाह विपद संकटग्रस्त क्षेत्रमा जनप्रतिनिधिहरूसँगको छलफलमा जुटेका छन्। प्रधानमन्त्री शाह रसुवाको फुटेको सिबाडीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुटेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नुवाकोट, रसुवा, थादिङ, गोर्खा र तनहुका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल भइरहेको छ। छलफल प्रभावित क्षेत्रमा बाढ़ी पछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा केन्द्रित रहेको छ। प्रधानमन्त्री बालेन शाहले बाल बालिकाको क्षेत्रमा काम गर्न तीनै तहको सरकारको साथ खोजेको छन्। राष्ट्रिय बाल दिवस 2073 को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाल बालिकाको क्षेत्रमा काम गर्न तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका हुन्। बाल बालिकामा गरिने लगानी राष्ट्रको खुद सुखद भविष्यको लागि भएको उनको भनाइ छ। यो वर्ष बालापनको रक्षा, भविष्यको सुरक्षा भने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। नेपाली संयुक्त राष्ट्र संघ बाल अधिकार सम्बन्धी महासन्धि 1999 को पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी भेदभाव रहित सर्वोच्चतम हित जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्न अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। नेपाली कांग्रेसका संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। आज पार्टीका पूर्व सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा बसेको सभाको बैठकले यस्तो निर्णय गरेको हो। संस्थापन पछिले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेको इतर समूहको निष्कर्ष छ। त्यसैले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको नेताहरूले बताएका छन्। संस्थापन पक्षले यसअघि 14 महाधिवेशनबाट आएको सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिने दिने निर्णय गरेको थियो। संस्थापन इतर समूहले पनि आफूहरू कुनै पदको निम्ति नभए सभाको बैठकले यस्तो निर्णय गरेको हो। संस्थापन पछिले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेको इतर समूहको निष्कर्ष छ। त्यसैले आफ्नै ढंगले

0: र महाधिवेशनको कार्यतालिकालाई अघि बढ़ाउने निर्णय गरेको जनाएको छ। बैठकपछि कंग्रेस नेता डाक्टर प्रकाश शरण महतले सस्तपन पक्षको निर्णयको बारेमा औपचारिक छलफल गरेको बताए। आज अपरान्ह 4 बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गरिने उनले जानकारी दिएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। नेकपा वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजक समितिको बैठकले मंगिर 11 देखि 15 गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकको निर्णय अनुसार यही असर साउन मसन्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वेवरण अभियान सञ्चालन गर्ने भनिएको थियो। त्यसै गरी भदौ 15 सम्म ओडा, भदौ 16 देखि मसन्तसम्म पालिका, असोज मसन्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर अहिलेसम्म अधिवेशन तालिका अनुसार काम हुन सकेको छैन। फागुनमा भएको निर्वाचन अघि साविक, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत 25 घटकसँग पार्टी एकता गरी नेपाली कम्युनिष्ट पार्टी गठन भएको थियो। उत्तरी सीमा नाका र सुवागढ़ी जोड्ने कोरिडोरमा आएको बाढ़ीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार गत फदौ 10 गते फोटे कोशीमा आएको बाढ़ीले उत्पादनशील क्षेत्रमा 34.58 करोड़ प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1.16 करोड़ आर्थिक नोक्सानी गरी कुल 1.50 करोड़ 42 लाख रूपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढ़ी कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढ़ी असर होटल तथा रेस्टुरेन्ट र 1,269 वटा र थोक तथा खुद्रा व्यापार 1,212 वटामा परेको छ। यातायात साधन तथा होटल पूर्वाधारमा व्यापक भौतिक क्षति पुग्नको साथै व्यापक अवरूद्ध हुँदा अरबौं रूपियाँको कारोबार गुमेको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45 करोड़ रूपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: कालीनागो बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्तावहरू
3: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
2: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
3: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
2: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
3: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण, बजेट प्रस्तुत र पारित।
2: आर्थिक वर्ष 2083/84 का लागि लेखा परीक्षक नियुक्ति र

0: यसको पारिश्रमिक निर्धारण,
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा,
1: साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा,
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा,
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालिनाग मन्दिरको हल, मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि,
2: असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि,
1: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि, सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउली पोखरी नामथाजोरका सदस्यका लागि, मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि, मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारे भवटिनीका सदस्यका लागि,
2: असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू,
1: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य जीवहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहितको सादक्षबाट आर्थिक वर्ष 2082-83 को वास्तविक नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083-84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाइ केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
2: स्वदेश तथा विदेशका 5 स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारी का लागि होटल एम रुसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
3: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौं नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।
2: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाइक पर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगु
2: तीन बुलुङ भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु एक जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु असोज 1 गते घट्टी खोला सामुदायिक भवन कालिंचो 5 लापिलाङ असोज 2 गते शुक्रबार गैरी मुदी स्वास्थ्य चौकी बैतिसुर 1 गैरी मुदी शल्यक्रिया सम्बन्धी थप जानकारी शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र सम्पर्क नम्बर 9851 17 63 67 र 9863 31 28 10।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा बिहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
0: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
1: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
0: वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान
1: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
0: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइ छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: Sabhi gaadi saath chalaye, jin chahe jo jaana.
0: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
0: नामदु सेवा केन्द्र नामदु 98513221636
1: सेवा केन्द्र गैरीमुदी 9851222137
0: जुगु सेवा केन्द्र जुगु 98513221141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98512221434
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुर गाउँपालिका 5 मैना पोखरी दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेड को 27 औं साधन सेवा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाए पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको तीव्र विकास प्रति विश्वभर चिन्ता व्यक्त हुन थालेको छ। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिको दुरूप्रयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको हो। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। अमेरिकी प्रविधि क्षेत्रका नेताहरूले पनि पछिल्लो समय अत्याधुनिक एआईको तीव्र विकासप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। प्रधानमन्त्री बालेन शाह विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुटेका छन्। प्रधानमन्त्री शाह रसुवाको भोटेकोशी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुटेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालय सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुका विपद प्रभावित पण्ड स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरूसँग छलफल भइरहेको छ। छलफल प्रभावित क्षेत्रमा बाढ़ी पछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा केन्द्रित रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकाको क्षेत्रमा काम गर्न तीनै तहका सरकारको साथ खोजेका छन्। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाल बालिकाको क्षेत्रमा काम गर्न तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका हुन्। बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि भएको उनको भनाई छ। यो वर्ष बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभाव रहित सर्वोत्तम हित, जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्त प्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। दुर्गा प्रसाईलाई बोल्न प्रतिबन्ध लगाइएपछि त्रिभुवन विमानस्थलमा तनाव भएको छ। प्रसाई झापाबाट फर्किने क्रममा प्रहरीले उनलाई एयरपोर्टमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रसाई आफ्ना सहयोगीहरूसहित झापाबाट फर्किएका थिए। एयरपोर्टमा उनको प्रतीक्षामा युट्युबरहरू जम्मा भए पनि प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई प्रतिक्रिया दिन रोक लगाएको हो। त्यसपछि उनी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध नारा लगाउँदै समर्थकहरूसहित घरतर्फ गएका छन्। प्रहरीसँग घस्साघस्सीका क्रममा दुर्गा प्रसाईका एक कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पछिल्लो समय सरकारले दुर्गा प्रसाईमाथि निगरानी बढ़ाएको छ भने सार्वजनिक स्थलमा प्रतिक्रिया दिन समेत रोक लगाएको छ। नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। आज पार्टीका पूर्व सभापति शेरबहादुर देवको निवास महाराजगंजमा बसेको समूहको बैठकले यस्तो निर्णय गरेको हो। संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेको इतर समूहको निष्कर्ष छ। त्यसैले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको नेताहरूले बताएका छन्। नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। आज पार्टीका पूर्व सभापति शेरबहादुर

0: सेतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। संस्थापन इतर समूहले भने आफूहरू कुनै पदका निम्ति नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढ़ेकाले यसअघि प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिकालाई अघि बढ़ाउने निर्णय गरेको जनाएको छ। बैठक पछि कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल गरिएको बताएका छन्। आज अपरान्ह 4 बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गरिने उनले जानकारी दिएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको बैठकले मंगिर 11 देखि 15 गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकको निर्णय अनुसार यही असार साउन मसन्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो। यसै गरी भदौ 15 सम्म ओडा, भदौ 16 देखि मसन्तसम्म पालिका, असोज मसन्तसम्म जिल्ला र कात्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर अहिलेसम्म महाधिवेशन तारिका अनुसार काम हुन सकेको छैन। फागुनमा भएको निर्वाचन अघि साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत 25 घटक संघ पार्टी एकता गरी नेपाली कम्युनिष्ट पार्टी गठन भएको थियो। उत्तरी सीमा नाका रसुवा गढ़ी जोड़ने कोरिडोरमा आएको बाढ़ीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटीकोशीमा आएको बाढ़ीले उत्पादनशील क्षेत्रमा 34.88 करोड़ प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1.16 करोड़ 89 लाखको आर्थिक नोक्सानी गरी कुल 1.5 करोड़ 36.42 लाख रूपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढ़ी कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढ़ी असर होटल तथा रेस्टुरेन्ट 1,259 र थोक तथा खुद्रा व्यापार 1,212 परेको छ। यातायात साधन तथा होटल पूर्वाधारमा व्यापक भौतिक क्षति पुग्नका साथै व्यापार अवरूद्ध हुन अर्बौं रूपियाँको कारोबार गुमेको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45 अर्ब 45 करोड़ रूपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। हौस् त 3:03 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: निरिजिली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
3: कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
2: साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार, सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर, बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे, बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ, बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माभि कालिन्चोक 4 हिलेपानी, निको भूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निको भूमि,
4: सिंगटी उपस्थिति केन्द्र 7 प्यारचौर बेगुचार सिंगटी लिङ्गा स्वेस्ताङ उप

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: पहिले पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन, तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डहरू गइहालौ न, सकिगो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
2: कठै बरेलैलै कसको टिभी बोक्नु नि भिट्टी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सकिएको नि।
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा।
4: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
7: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
3: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
2: आवश्यक कागजातहरू: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9861842909 र 9861799930 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पार्क पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गहिरीडाँडा, असोज 30 गते जनउपकार शाखोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएको पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल असोज 17 गति, स्थान कालीनाथ माध्यमिक विद्यालय सिंगटी, कालीनाथ माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति, स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको सादक्षबाट आर्थिक वर्ष 2082-83 को वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
4: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 खान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
2: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 GPA भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्र तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाण पत्रको प्रतिलिपि मिति 2083 साल 12-31 गति भित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
3: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
1: नोट, उपस्थित हुन शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: एकीकृत घुमती सेवा शिविर संचालन होने संबंधी जीरी नगरपालिका को सूचना। जीरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा स्वदेश तथा विदेश का 5 स्टार होटल का रेस्टुरेंट और रिसोर्ट हल में 100% रोजगारी को सुवर्ण अवसर सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल नोट बगेको खोला फर्किँदैन मौका आउँछ फर्किँदैन त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: त्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खांदे न
1: होइन है बुढा डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोस साखिने सुस्ता सिमती जपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420
4: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा विहाय बमोजिमको मिति समय र स्थानमा एकाएकत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने ऋण असुली तथा बाका नागेको ऋण व्यवस्थापन आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बुओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
5: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
4: मेटी 2083 श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
5: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
4: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
5: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
4: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
5: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
4: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
5: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
4: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
5: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: मुख्य कार्यालय मैना पोखरी 0449411030
5: नाम्दु सेवा केन्द्र नाम्दु 98513221636
4: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513221637
5: जुगु सेवा केन्द्र जुगु 98513221641
4: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
5: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221447
4: देशबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: छैन है बाँडे त तो राम्रो लुगा लगाएर तो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमान पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न। सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, डिगु चार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767-39-57-22।
1: तपाईँले के पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
2: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852-42883, 9842-22883 र कृष्ण श्रेष्ठ 9864-00-2041।
3: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरिकोट, दोलखा।
4: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
5: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजुला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
4: आवश्यक कागजातहरू: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864-00-2077, 9844-00-628, 9861-84-92-09 र 9861-17-89-30 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरिकोट दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

عشق خدا دعا ہے وفا ہے. کل 11 بجے کنس کلا اگر تم نہیں آئے تو عشق فنا ہے.

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमवर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

प्रविधि क्षेत्रमा नेताहरूले पनि पछिल्लो समय अत्याधुनिक एआई को तीव्र विकासप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। प्रधानमन्त्री बालन शाह विकट संकटग्रस्त क्षेत्रका जनप्रतिनिधि संघको सलफलमा जुटेका छन्। प्रधानमन्त्री शाह र शाहको भुटेको सिबारीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधि संघको छलफलमा जुटेका हुन्। जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी प्रविधि क्षेत्रमा नेताहरूले पनि

0: वास्को टीवी पर करे हेड़े निकय अवतार में सावतो
1: गठई भरी ले ले वास्को टीवी बोगनो नी भिट्टी आपने टीवी बिग्रियो अनि बनाउने जान लागे को नी बनाउने को कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सित्तैमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्, शारीरिक यातना पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास संयुक्त अपिल।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुन्द्रावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रावती गाविसका सदस्यहरू। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड परिवार, कालिम्चोक 7 भदौरे दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98167930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
0: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना।
2: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
0: शिविरमा उपलब्ध सेवाहरू
2: योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण
0: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण
2: स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
0: शिविर सञ्चालन हुने मिति समय र स्थान
2: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6
0: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7
2: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4
0: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5
2: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3
0: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8
2: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9
0: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2
2: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1
0: स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे
2: नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्ट हरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एरोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ।
0: एक्स्ट्रा प्राक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एमरोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099, 9841070099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल असोज 17 गति, स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति, स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालू र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
3: छलफल तथा निर्णयका विषयहरू सञ्चालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 को वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा।
4: आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम, आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
1: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको भाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
3: संस्थाका शेष सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतेभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
4: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

हो यता छु न त तिमीहरू के नन्दा वहाँ विदेशबाट आउने रे यसपालि तिजमा तिमीहरू माइत नजाऊ है सब परिवार भएर यही रमाइलो गर्ने हो।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
0: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन,
1: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
0: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
0: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
0: व्यवस्थापकको सेवा सुविधा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान
0: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
1: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
0: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
0: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
1: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
0: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
1: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
0: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने,
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अद्यावधिक भएको हुनुपर्ने,
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने,
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने,
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने,
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0949411030
1: नामदु सेवा केन्द्र नामदु 98513221636
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851222137
1: जुगु सेवा केन्द्र जुगु 98513221141
0: चरीकोट सेवा केन्द्र चरीकोट 98512221434
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
1: नोट: उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: जनोपकार बचतोपारिन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबी थान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: पारोस्। सुजमाको महाधिवेशनमा सहभागी नहुन आग्रह, एमालेमा सहमति नजुटेपछि तीन सदस्यीय समिति गठन। प्रधानमन्त्री संघको छलफलपछि नुवाकोटका गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ। रमेशापमा नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट, एक महिला सहित दुई जना प्रहरीको नियन्त्रणमा। र ब्रिक्स सम्मेलनका लागि भारतको एका विश्व नेता सुदेश कोटा।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन पुरा डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-2020।
0: र सर्वपट्टी कुशी बाढ़ीका कारण नेपालको जल विद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावाटसम्म विद्युत दिने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। स्वीकृति अनुसार भारतले दैनिक 18 घण्टा अर्थात मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउनेछ। भारतले मुजफ्फरपुर ढलकेबर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाटसम्म विद्युत निर्यात गर्नेछ। त्यस्तै टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत थप 54 मेगावाटसम्म विद्युत निर्यात गर्न सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। स्वीकृति अनुसार भारतले दैनिक 18 घण्टा अर्थात मध्यरात 12 बजेदेखि साँझ

0: अनुसार दुवै प्रसारण लाइन मार्फत भारतबाट नेपालले अधिकतम 654 मेगाहर्जसम्म विद्युत आयात गर्न सक्नेछ। भारतले सन् 2027 जनवरीदेखि नेपाललाई निर्यात गर्ने विद्युतको परिमाण भनी सन् 2026 डिसेम्बरमा पुनरावलोकन गर्ने जनाएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देवासम्हाले असोज 3 गतेबाट हुने पार्टीको अधिवेशनमा सहभागी नहुन आग्रह गरेको छ। चुनदेवीमा पत्रकार सम्मेलन गर्दै इतर पक्षको 15 महाधिवेशनको तयारी संयोजन समितिका संयोजक डाक्टर शशांक कोइरालाली संस्थापनको महाधिवेशन गतिविधिमा सहभागी नहुन नेता कार्यकर्तालाई अपील गरेका हुन्। संस्थापनेतर समूहले पार्टीको 15 महाधिवेशनका लागि असोज 15 गतेदेखि शुरू हुने एउटा अधिवेशनमा मात्रै सहभागी हुन भनेको छ। चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले असोज 15 गतेदेखि महाधिवेशन प्रक्रिया थाली महाधिवेशन तयारी संयोजन समितिका संयोजक कोइरालाले जानकारी दिए। यसअघि बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले असोज 3 गतेको एउटा अधिवेशनमा सहभागी भएका नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो, तर विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको नेतृत्वलाई नमान्ने भन्दै कंग्रेस इतर पक्षले आफ्नो हिसाबले महाधिवेशन तय गरेको छ। कंग्रेसको आधिकारिक विवाद सम्बन्धीको विषयमा सर्वोच्च अदालतमा विचाराधीन छ। यसपछि नेपाली कंग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देवालले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रेटलाई सर्वोच्च अदालतले दरपेट गरेको छ। कंग्रेस क्रियाशील सदस्य भएको दावी गर्दै अधिवक्ता मणिराम उपाध्याय सोमबार रेट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए, तर त्यस सम्बन्धी एउटा निवेदन पुनःजालसमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रेट दर्ता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए। कंग्रेस संस्थापनले शुरूदेखि 1900 15 महाधिवेशनको मिति तोकेको छ भने देवापक्षले मंगिर 21-23 गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ। ग्रामीण छापमा नशालु पदार्थ सेवन गराई बेउस बनाएर लुटपाट गर्ने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका दुई दोर्जे बस्नी 53 वर्षीय मैया कार्की र मन्थली नगरपालिका एक बस्नी 36 वर्षीय सीताराम लोहार रहेका छन्। भदौ 24 गते रामेछापकै मन्थली नगरपालिका छ कुनौरी बस्नी 54 वर्षीय विभा माझीलाई अपरिचित महिलाले नशालु पदार्थ सेवन गराई बेहोस बनाएर कानमा लगाएको सुनको सक्कली पेरुवा रिङ निकाली नक्कली गहना लगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। माझीलाई बेहोस बनाई लुटपाट गरी फरार भएकी मैयासहित चोरिएको गहना खरिद गर्ने न्यू सनराइज ज्वेलर्सका संचालक लोहारलाई पनि पक्राउ गरिएको रामेछा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए। पक्राउ परेका लोहारको पसलबाट पीड़ितको कानबाट सिकिएको सुनको दुई थान रिङ बरामद भएको छ भने मैयाको घरबाट प्रहरी दुई थान बेरुवा रिङ एक थान औठी दुई थान फुली 7,000 नगद बरामद गरेको छ। पक्राउ परेकाहरूलाई रामेछाप जिल्ला अदालतबाट 8 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिम दिने विषयहरू स्पेशल कुक तालिम इण्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नु

0: भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्राक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल एमरेसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जेरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेकपा माले पुनर्गठनको सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि तीन नेतालाई जिम्मा दिइएको छ। कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई दिइएको हो। काभ्रेको पौथलीमा तीन दिनसम्म चलेको आवासीय बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टा छुट्टै प्रतिवेदनलाई मिलाउने कोशिश भए पनि दुवैको प्रतिवेदनमा सहमति नभएपछि थप गृह कार्य गर्नका लागि बैठकले तीन नेतालाई जिम्मा दिएको छ। थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अघि बढ़ाउनु पर्ने धारणा छ। पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू छन्। कार्यदलका सदस्य समेत रहेका एमाले सचिव रावसन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका विषयहरू समावेश गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिएको बताए। अर्को बैठक आगामी 1 गतेपछि बस्नेछ। नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सहभागी भएर फर्किने क्रममा उनलाई सिंहदरबार गेटबाटै प्रहरीले पक्राउ गरेको हो। तामाङलाई बैंकिङ कल्चरको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री शाहले आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए। उनी सही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। बैठकबाट बाहिरिए लगत्तै पक्राउ गरेर उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग वृत्तमा जाहेरी दिएका थिए। तामाङ विरूद्ध यसअघि नै अदालतमा मुद्दा तयार भइसकेको छ, तर उनी फरार रहेको पाइएकाले पक्राउ गरेर मंगलबार अदालतमा पेश गरिने काठमाडौँका प्रहरी प्रवक्ता श्री दान बहादुर थापाले जानकारी दिए। बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँ दरका नोट पनि पाइने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाड़पर्वमा बैंकहरूमा हुने भीड़भाड़ कम गर्न एटीएम मेसिनबाट 100 रूपियाँका नोट वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। हाल बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनबाट 1,000 र 500 दरका नोटहरू मात्रै दिँदै आएका छन्, जसका कारण साना दरका नोट झिक्न ग्राहकहरू बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यता छ। विशेष गरी दशैंका बेला साना दरका नोट सटै गर्न बैंकहरूमा सर्वसाधारणको ठूलो भीड़ लाग्ने गर्दछ। अमेरिकाले बाढ़ीबाट प्रभावित दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याउन सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन सहयोग गरेको छ। अमेरिकामा निर्मित फ्री फ्लाई अल्ट्रा एक्स जेन टू ड्रोन आज अमेरिकी दूतावासका उप प्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत डेल भनले हस्तान्तरण गरेका हुन्। सशस्त्र प्रहरीले ड्रोनको प्रयोग गरी सड़क तथा अन्य माध्यमबाट सहज रूपमा पुग्न नसकिने दुर्गम र बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्नेछ। यसअघि सेभेन समिट ट्रेक्सले आमा दबलममा सो ड्रोनको परीक्षण गरेको अमेरिकी दूतावासले जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। बागमतीको विवादले राप्रपामा संकट देखिएको छ। प्रदेश सरकारको समर्थन र सहभागिताको विवाद पार्टी केन्द्रमा नोट अफ डिसेन्टदेखि राजीनामाको तहसम्म पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट।
4: बागमती प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन र सरकारमा सहभागितापछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रदेश सरकारको समर्थन र सहभागिताको विवाद पार्टी केन्द्रमा नोट अफ डिसेन्टदेखि राजीनामाको तहसम्म पुगेको छ भने प्रदेश संसदीय दलमा एक अर्कालाई कार्यवाही गर्ने प्रतिस्पर्धा चलिरहेको छ। एमाले नेतृत्वमा सरकार गठनका लागि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई समर्थन र विश्वासको मत दिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन पालना नगरेको भन्दै बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई कार्यवाहीको निर्णय गरे। तर राप्रपाका नेता कमल थापाले सो कार्यवाही प्रति त्यति नै बेला औपचारिक असहमति जनाएर नोट अफ डिसेन्ट दर्ता गराए। नेता कमल थापा त्यसै यता संसदीय दलका नेता उद्धव थापाको पक्षमा उभिएका छन्। बागमती सरकारका विषयमा चुलिएको विवादपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिए। बागमती प्रदेश सरकारका सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उनले उपाध्यक्षबाट राजीनामा दिएका हुन्। आफ्नै भाई प्रदेश सांसद डम्बर तामाङले समेत पार्टी निर्देशन विपरीत विश्वासको मत दिएपछि वरिष्ठ उपाध्यक्ष तामाङले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत दिने राप्रपाका 7 सांसद मध्ये डम्बर बुद्धिमानका आफ्नै भाइ हुन्। उनी हाल बागमतीमा राप्रपा संसदीय दलका प्रमुख सचेतक छन्। पछिल्लो पटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमाले माथि गम्भीर आरोप लगाएका छन्। भदौ 28 गते राप्रपाको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले बागमती प्रदेश सरकार निर्माणका क्रममा एमाले राप्रपाका सांसद किनेको बताए। पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बागमती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ भने 7 जना सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए। राप्रपाबाट 3 जना मन्त्री समेत बनेका छन्। जबकि राप्रपाको केन्द्र कार्य सम्पादन समिति बैठकले प्रदेश सरकारमा सहभागी नहुने र कसैलाई समर्थन पनि नगर्ने निर्णय गरेको थियो। राप्रपा केन्द्रले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापा र सरकारमा सहभागी 3 जना मन्त्रीहरूलाई पार्टीबाट निष्कासन गर्नका साथै सांसदबाट समेत पदमुक्त गर्न प्रदेश सभालाई सिफारिश समेत गरेको थियो। तर भदौ 24 गते मात्रै उपसभामुख अप्सरा चापागाईले राप्रपाको सिफारिश अस्वीकार गर्दै निजहरूलाई पदमुक्त नगर्ने निर्णय लिएकी छिन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: धनुषामा 12 दिनदेखि बेपत्ता 1.5 वर्षीय बालक सकुशल फेला परेका छन्। धनुषाको विदेह नगरपालिका साथ तीन कौरिया बजारबाट 12 दिनदेखि हराइरहेका 1.5 वर्षीय बालक सिन्धास महतो सकुशल भेटिएका हुन्। स्थानीय कंग्रेस महतोका अन्दाज 1 वर्ष 8 महिनाका छोरा सिन्धास भदौ 18 गते अपरान्ह आफ्नै घरका आँगनमा खेलिरहेका बेला 81 बेपत्ता भएका थिए। लगातार 12 दिनदेखि प्रहरीले खोजी गरिरहेका बालक आज भेटिएका हुन्। बालकलाई नजिकैको मकै बारीमा छाडेर एक महिला भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिएकी महिलामाथि थप अनुसन्धान भइरहेको छ। भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरू तथा उच्च पदस्थ अधिकारीहरू स्वदेश फर्केका छन्। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका नेताहरूसँग 15 द्विपक्षीय भेटवार्ता गरेका थिए। प्रधानमन्त्री मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजिस्कियन, चीनिया राष्ट्रपति शी जिनपिङ, इथियोपियाका प्रधानमन्त्री अबी अहमद अली, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम लगायत नेताहरूसँग द्विपक्षीय छलफल गरेका थिए। सम्मेलनपछि बुरूण्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमिए, नाइजेरिया र ब्राजिलका विदेश मन्त्री तथा विश्व व्यापार संगठनकी महानिर्देशक एन गोजी ओकोन्जो इवेला लगायत उच्च पदस्थ अधिकारी आज नयाँ दिल्लीबाट प्रस्थान गरेका छन्। ब्रिक्स शिखर सम्मेलनका लागि भारत पुगेका विश्व नेताहरू स्वदेश फर्किन थालेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
7: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
6: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
7: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
6: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
7: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
8: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
9: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
10: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ
11: केयर एण्ड डायग्नोस्टिक सेन्टर प्राली बिकुचार सिंगेटी लामापगर जाने बाटो को दायाँ पट्टी सम्पर्क नम्बर 9767-39-22
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: അപ്പോ ഓനായ പാടെ ഷോട്ടി വാസ്കു ടി വി ബുക്കര ഇടൂ നിക ഹത്താർ മസ്ത
1: कठी भरी ले ले कोस को टीवी बोगनोनी भिटी आपने टीवी बिग्रियो अनि बनाउन जान लागे को नि बनाउने पुका होला त होइन
0: म त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा एहा फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: इसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0947120
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: निधिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: मिनीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न नीति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती माडी कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्गा सोइसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुङ 5 काटाकुटी
1: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावी सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र निशंकु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय निशंकु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यानेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिम्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
1: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303
2: मिलिजुली कालिम्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर संचालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा

0: 出来个我也把你拿去给俺看看，我站了路，我站了了路，没完跟垃圾玩玩，带着电都过谁玩了？过来牛的过来看，俺们生活的好，我那啥我那都干，我再给牛牛我再问你呢。
1: 耶，他为了给给你台阶你看看去，他为了把你个香喷的香喷的，他背地是 rental and catching service， 这里可没白人去。
0: 哎，我抓一个，我一好，我一千万从人家上当。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
3: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
4: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा रिहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक व्यवस्थापकको सेवा सुविधा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोट का सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ। मेटी 2083 श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने। सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने। सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
5: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
2: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
5: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
2: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
5: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
2: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
5: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: मुख्य कार्यालय मैना पोखरी 0949411030
5: नाम्दु सेवा केन्द्र नाम्दु 9851322136
2: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851322137
5: जुगु सेवा केन्द्र जुगु 9851322141
2: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
5: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
2: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना।
1: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागिएकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
3: शिविरमा उपलब्ध सेवाहरू,
1: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण,
3: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण,
1: स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
3: शिविर सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6।
3: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7।
1: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4।
3: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5।
1: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3।
3: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8।
1: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9।
3: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2।
1: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1।
3: स्थान सम्बन्धित वडा कार्यालय भवन। समय सबै स्थानमा बिहान 11 बजे।
1: नोट, शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को वार्षिक साधारण सभा होने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाथ माध्यमिक विद्यालय सिंगटी, कालीनाथ माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको सादक्षेबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 खान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल 12-31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पक्क तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: कालीनागु बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्तावहरू
1: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
0: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा,
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा,
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा,
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि, असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्तापुर र ललितपुरका शेर सदस्यहरूका लागि, असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल शेर सदस्यहरूका लागि, सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउले पोखरी नामथाजोरका सदस्यका लागि, मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेरीका शेर सदस्यहरूका लागि, मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेरी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि, असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा मागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
2: यो अवस्थालाई छिटो समाधान नगर्ने हुँदा सिङ्गो गाउँ भोकमारी हुने सम्भावना बढ्दैछ,
1: हिमनदी भत्किएर आएको बाढ़ीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
3: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा
1: उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रूटाले उल्लेख गरे। उनले भने पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सिमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढ़ीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति धम्की भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाषा भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औंल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 वटा प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छनृ बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका, अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोरिङमो गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
5: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल त्यहाँ झोलुङ्गे पुल चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
6: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा पनि छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौ।
7: हामीले सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसकारण लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
1: मतलब 100 वर्षमा आउने भन्दा पनि
7: अझ धेरै नै बढी थियो, होइन? 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफकै ढिस्का पनि खस्यो र यसमा त्यहाँ अझ रकहरू नै फेलियर
1: भयो।
7: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अहिले माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाको, यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको
1: छ। अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घण्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घण्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
7: गेजिङ स्टेसन इलेक्सन्सहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भ्यालोसिटी निकालेका हौँ र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्री सो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भ्यालोसिटीहरू हाई छ र बिस्तारी त्यो भ्यालोसिटी चाहिँ 3 किलोमिटरबाट 63, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
8: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन त्यो कसरी दिन सकिएला यो त एकदम छिटो आउने रहेछ।
7: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट गर्यो बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलियन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन् स्लाइडहरूको पोटेन्सियल छ ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने अर्को अलिकति अर्को सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
1: उनी थिए जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढ़ीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीय वासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
9: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
10: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
9: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
11: बच्चाहरू लिएर जान नसकिने त्यहाँमाथि वनको बाटो अलिकति डर पनि हुन्छ उकालो जान त्यत्र बाटो हिँड्नु पर्छ 3 घण्टा हिँड्न त धेरै टाइम लाग्छ नि धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्ने
9: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
12: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
9: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
4: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ। तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्ड

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
2: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
3: बलियो तालताको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
1: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
3: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
2: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
1: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
2: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
1: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो